निधनीको धन अन्धको नयन नि पुत्रीको करू परमा निधनीको धन अन्धको नयन नि पुत्रीको करू परमा इन्द्रमणि भई त चरण जाई अपारु अपार तर महिमा गो